0: مقامی سماچار کے ساتھ میں کنک لتا. پردھان منتری نریندر مودی اور جاپان کی پردھان منتری سنائے تکائچی نے آتنکواد اور ہنسک اگرواد کے سبھی روپوں کی کڑی نندہ کی ہے. ان میں پاکستان سے سنچالت سیما پار آتنکواد بھی شامل ہے. نئی دلی میں کل بھارت جاپان وارشک شکھر سمیلن کے بعد سنیکت وکتویہ میں دونوں نیتاؤں نے پچھلے ورش 22 اپریل کو جموں کشمیر کے پہلگام میں ہوئے آتنکی حملے کی نندہ کی.
1: پردھان منتری نریندر مودی اور جاپان کی پردھان منتری سنائے تکائچی نے پچھلے ورش 10 نومبر کو دلی میں ہوئی آتنکی گھٹنا کی بھی کڑی نندہ کی. دونوں دیشوں نے اس نندنیہ کرتے کے اپرادھیوں آیوجکوں اور وت پوشکوں کو بنا کسی دیری کے سزا دلانے کا آہوان کیا. شری مودی اور سشری تکائچی نے القاعدہ جیش محمد سہت سنیکت راشٹر میں سوچی بدھ سبھی آتنکی سموہوں تتھا سنستھاؤں کے خلاف سمنوت کاروائی کا آہوان کیا. دونوں پردھان منتریوں نے سگم اور سمردھ ہند پرشانت کھیتر کے لیے سمان وچار دھارا والے دیشوں کے بیچ سہیوگ بڑھانے کی پرتیبدھتا کو دہرایا. سکلین اختر, آکاشوانی سماچار, دلی.
0: بھارت اور جاپان نے بھارت جاپان وشیش رڑنیتک اور ویشوک ساجھیداری کے روپ میں آرتھک سرکشا کے مہتو کا اُلیکھ کیا ہے. آرتھک سرکشا سہیوگ پر بھارت جاپان سنیکت گھوشنا پتر میں کہا گیا ہے کہ آرتھک سرکشا ساجھیداری آپسی وشواس ساجھا مولیوں اور آپسی ہتوں پر آدھارت ہے. دونوں دیش پانچ پرمکھ کھیتروں سیمی کنڈکٹر مہتوپورن کھنج سوچنا اور سنچار پرودیوگکی سوچھ ارجا تتھا اوشدھی میں دوپکشی سہیوگ مضبوط کریں گے. بھارت نے بھوکمپ پربھاوت وینزویلا میں آپریشن امستاد کے تحت اپنی مانویہ اور چکتسا سہایتا کو اور تیز کر دیا ہے. ویدیش منترالے نے سوشل میڈیا پر راحت کاروں کی تصویریں ساجھا کرتے ہوئے بتایا کہ بھارتی سینا کا فیلڈ اسپتال وہاں پربھاوت لوگوں کو لگاتار آپاتکالین چکتسا سیوائیں دے رہا ہے. اس مشکل سمے میں استھانیے لوگ بھارتی ڈاکٹروں اور میڈیکل ٹیم کی نسوارتھ سیوا کی سراہنا کر رہے ہیں. بھارت وینزویلا میں سب سے پہلے مدد کرنے والے دیشوں میں شامل ہے. निर्वाचन आयोग ने तृणमूल कांग्रेस के प्रतिद्वंदी गुटों से पार्टी संगठन के चुनावों और अधिकृत हस्ताक्षरकर्ताओं के संबंध में उनके परस्पर विरोधी दावों पर जवाब मांगा है. आयोग ने इस संबंध में दोनों गुटों के दावों और आपत्तियों पर ममता बैनर्जी और पार्टी नेता ऋतव्रत बैनर्जी को अलग अलग पत्र लिखे हैं. आयोग ने कहा कि दोनों पक्षों को सोमवार शाम 5:30 बजे तक अपना जवाब दाखिल करने का निर्देश दिया गया है. ईरान के सर्वोच्च नेता मुज्तबा खामेनेई अपने पिता और पूर्व सर्वोच्च नेता आयतुल्ला अली खामेनेई के अंतिम संस्कार में सुरक्षा कारणों से शामिल नहीं होंगे. भारत में ईरान के प्रतिनिधि आयतुल्ला हकीम इलाही ने बताया कि सुरक्षा जोखिमों के कारण मुज्तबा खामेनेई का सार्वजनिक रूप से सामने आना सुरक्षित नहीं है. ईरान में पूर्व सर्वोच्च नेता आयतुल्ला अली खामेनेई के अंतिम संस्कार का कार्यक्रम 4 से 9 जुलाई तक ईरान और इराक में होगा. बिहार के राज्यपाल सेवानिवृत्त लेफ्टिनेंट जनरल सैयद अता हसनैन और विदेश राज्य मंत्री पवित्रा मार्गरिटा कल ईरान के सर्वोच्च नेता आयतुल्ला खामेनेई के अंतिम संस्कार में शामिल होंगे. पंचायती राज मंत्रालय आज नई दिल्ली में राज्यों के पंचायती राज मंत्रियों की राष्ट्रीय कार्यशाला का आयोजन करेगा जिसमें 16वें वित्त आयोग की सिफारिशों पर चर्चा की जाएगी. कार्यशाला में वित्त मंत्रालय के व्यय विभाग